Thank you.

¿Qué es lo que se llama?

table.

Thank you.

0: Samadhi ki radio Krishna Java. Yo, radio Krishna Java, where are we just going to start with our आजको वाइस्टरको सङ्कल्प सुरु गर्नुहुन्न त आज हामी पहिलो जागरूकको दक्षिणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ.
1: हेर्नुहोस्, किराहरू सुक्खा जमिनमा पानी र सर्ने जमिन भुक्को फुल्ने राजा काट्ने र कहिले काटेको छ भने राजा कराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
0: र पहिलोका पनि लक्षण हुन्छन् त भनेको हामीले त पहिलो ईश्वरको लीला बुझाउँछ त सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है.
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्ट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्.
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिँदैन.
1: त्यसो भनेर कहाँ हुन्छ? पहिलो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ.
0: घरका सरसामान निकाल्नु पर्यो, व्यक्तिले हिँडिहाल्नु मिलेन.
1: यस्तो गल्ती चाहिँ झुकेर पनि गर्नु हुँदैन. घरका सरसामान निकाले तपाईँ लाग्नु भनेको जोखिम पढाउनु हो. सामानको लोभ गरेर अनुरोध गरेर खानुभयो भने पहिलोका कारण ज्यान सबै जान सक्छ.
0: हो, उहाँले भनेको कुरा सही हो.

0: छात्रदेखि साँझ छ बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट, छाती, कलेजो, नसा, मुटु चेक जाँच गरिन्छ।
1: प्रत्येक दिन नसा तथा निरो सर्जरी, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
0: प्यारालाइसिस भई मुख पानीले नसा च्यापिएर हात खुट्टा नचल्ने ग्रामीणहरूका लागि फिजियोथेरापी तथा इक्वेन्सर थेरापीको उपचार गरिन्छ।
1: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा इक्वेन्सर थेरापीबाट सफल उपचार गरिन्छ।
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपराह ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली

Thank you.

ପଡିବ ସ୍ୱାସ୍ଥ୍ୟକାରୀ ଭର୍ତ୍ତି ଆସି ଜଣାଇଥିବା

धन्यवाद।

Right now.

చింతవన్ అదే విభయ

Thank you.

स्वास्थ्य कार्यद्वारा स्वास्थ्य

0: ही जैसा विद्यार्थी जमीन किसान तथा स्थानीय बासुदा दैनिक अवतरमा शिक्षाको पैठकबाट हरियाको भर्खर कालीराम थारूको अनुसार पुल निर्माणको काम जिल्लाको सड़क सञ्चालन
1: Thank you.

Thank you.

दायित्व को न्यूनतम उम्र 10 वर्ष से 12 वर्ष वैधता सुधार व्यक्तन से चारों मध्य घर पठेना व्यवस्था प्रस्तावपूर्वक जारी करनेबाट मन्त्रालयले अनुसार तीन संशोधन विधेयक सुधार गर्नमा अपन गरिरहेको चार करिब 50% घटना अपेक्षा गरिएका हाल 10 घर दस चोर बाल सुधार गृहको क्षमता 1085 जना र कृषि अब 1195 जना बालबालिकाहरूबाट पहिलो परस्क आन्दोलन आधार यी संख्या करिब 1400 पुग्यो मन्त्रालयको अनुमान गर्दा आश्रित पछि करिब 50% 18 वर्ष उपयोगको आधारबाट सर्वोच्च चक्र बहादुर गुढाको अनुसार ध्यान सुधार गृहमा

0: हुनुहुँदा मुटु रोगको जोखिम बढाउँदछ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिनो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ, सुखमय जीवन
2: बिताउँ। रेडियो प्रभाव एफएम द्वारा जनहितकारी सन्देश।

सरकारी सन्तुलित खानाहरूदेखि स्वस्थ किशोरी स्वस्थ भविष्यका धार हो। हाम्रो गुरुबाबा एफएमको सहकारीमा स्वास्थ्य कार्यालय प्रत्याशी दलित मजारी सदेश

0: किया, उन्हें स्वास्थ्य सेवा में प्रतिबद्धता, नागरिक स्वास्थ्य प्रति हम ऐक्यबद्धता, बीमार कोई स्वास्थ्य सेवा आवश्यक पड़े में कौशल्य अस्पताल बासगढ़ी में संपर्क कर अनुरोध कर
1: अस्पताल प्रदान करने सेवा
0: 24 घंटा डॉक्टर को प्रत्यक्ष निगरानी में उपचार सेवा उपलब्ध
1: प्रत्येक दिन बिहार 8 बजे देखि साझा 6 बजे समय विशेषज्ञ फिजिशियन डॉक्टर द्वारा एक छाती कलेजो नशा मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नशा तथा न्यूरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डॉक्टर द्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख बाँधिने नशा च्यातिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुपेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नशा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपेन्सर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। तत्सँगै नागरिक एक महिला अनाथ बाल बालिका अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली स्थानमा पाँच बजी पाँच बजी पेट्रोल पम्प प्रदर्शन पछि सम्पर्क

विश्वास भन्नाले सही जानकारी पाएका हो नको उपचार केन्द्र खाना बनाएको छ।

0: その人は絶対勝ちにしようと思ったのに、俺だけは勝てない。
1: Thank you.

शिक्षा दिदी उहाँले लोकतन्त्रमा सरकारको परिवर्तन लागि संविधानिक कानुनी संसदीय बाटाहरू

सबैभन्दा ज्येष्ठ नागरिक परिवर्तन सहयोगीका रूपमा सक्रिय रहेका छन्। विश्वकप फुटबल 2026 उपाधिका लागि आज मध्यराति तीन सर्वाधिक विजेता अर्जेन्टिना बीच खेल हुँदैछ। अमेरिकाको मेट लाइफ स्टेडियममा खेल नेपाली समय अनुसार राति पौने 1 बजे शुरू हुनेछ। प्रतियोगितामा अर्जेन्टिनाले सर्वाधिक 19 गोल गरेको छ भने

सामग्री

0: भने मानिसहरू नगर्न हौ अस्पतालमा
1: बालबालिकाको आँखाको प्रभाव पर्न सक्ने मायोपिया कन्ट्रोल लेन्स

0: पाइसँग एक्सपोज भनेको सियालीलाई काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पल्पाको रिद्धिकोट गाउँपालिकाले अघि सारेको एयरपोर्ट साइक्लोन अभियानले तिनका स्थानीय किसानहरूमा उत्साह जगाएको छ। यस कार्यक्रम अन्तर्गत फलफुल तथा जडीबुटीका बिरुवा रोप्नका लागि गरेको आर्थिक वर्ष 2082-83 मात्रै 388 जना किसानले गाउँपालिकामा आवेदन दिँदै 37,000 भन्दा बढी बिरुवा रोपण गरेका छन्।
1: पाल्पाको रिद्धिकोट गाउँपालिका 2 दलाली जित पालिका 81 वर्षीय किरणन्त पोखरेलले यस वर्ष 325 सुन्तलाको बिरुवा रोप्नु भयो। अघिल्लो वर्ष पनि सुन्तला, कागती, मौसम लगायतका 200 बढी बिरुवा लगाउनु भएका उहाँले यस वर्ष भने रिद्धिकोट गाउँपालिकाको एयरपोर्ट साइकलोड कार्यक्रम अन्तर्गत सुन्तला लगाएर वन्य जन्तुबाट समेत भाली नाली जोगाउन सकिने बताउनुहुन्छ। सुन्तलाको बिरुवा रोप्दा जङ्गली जनावरबाट समेत पानी जोगाउन सजिलो हुने अनुभव शिवानन्दसँग छ। स्थानीय सरकारले किसानहरूलाई आत्मनिर्भर बनाउन र उनीहरूको लगानी सुरक्षित गर्न 4 वर्षसम्म प्राविधिक र नगद सहयोग उपलब्ध गराउने रणनीति बनाएको छ। किसानहरूले रोप

0: नमस्कार, मेरो नाम मनिता। हामी जस्तो बालबालिकालाई यो पढाइमा कस्तो रोगहरू लाग्छन् र यसबाट कसरी बच्ने उपाय
1: भनिदिनु। अब समस्याहरू परिदिएको हुन्छ। अब यो सामान्यतयातिर यसो चाहिँ अब प्रदूषित पानी पिउनाले भएको देखिन्छ र अर्को चाहिँ रुखाको के भनौँ, अब यो रुखाको कसैको समयमा देखिन्छ भने पनि यो आगामी केही हप्तामा अझ बढ्दै जान सक्छ र रुखाकोले गर्दाखेरि पनि धेरै बालबालिकाहरू बिरामी भएको हामी पाउँदछौँ। तसर्थ अब यो जुन रुखाखोकी छ यसबाट बस्नको लागि चाहिँ अब सकेसम्म यदि रुखाखोकी लक्षणहरू देखेको छ भने अब घरेलु आहार गराउने, यदि केही गरी थप घरेलु लाउने, यो रुखा

रिस्पेक्ट गरिएको छ र निकिराका वासिन्दालाई सतर्कहरूमा अपील गरिएको छ। नारायणगढ मुखले पनि 21 जिल्लामा राति सवारी सञ्चालन रोक लगाइएको छ। मेडिसिन रोजगारीमा जानेको संख्या घट्दै गइरहेको छ तर दक्ष कामदारको

Grazie.

지시 가 오퍼풀 아연인가 하나 니 네트로 가이 장 후던 거지 선두기 가루 카라로지 소스.

Lei, you tapic, Benny, ask from someone,

ठीक है, हम आपके निकास रहने तो बेहद दुष्ट।

0: अस्पतालले प्रदान गर्ने सेवाहरू
1: जुन सरकारको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध
0: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टर पारा छाती कलेज हो नसा मुटु चेक जाँच गरिन्छ।
1: प्रत्येक दिन नसा तथा निरोसर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
0: प्यारालाइसिस भई रोग टाङ्गिने नसा च्याकिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुपन्चर थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली सातमा भाँचडी पाँच पाँचगढी ग्रामीण
1: सम्पत्ति सम्पर्क

स्वास्थ्य कार्यालय भव्या से जनहित मंत्रालय संदेश।

危险。

परिवार

ਸੰਗੀਤ ਮਜ਼ਾਰੀ ਸੰਦੇਸ਼।

Thank you.